चाटी चो धारे ओ रघु माची चो भारे ओ इको साखाऊ को इलाए भे इको साखाऊ को इलाए भेजे पारा चलो गोए ओ रघु द्वार चलो गोए ओ याले रानी तो आदि नानी ए याले रानी तो